0: अच्छा ठीक ठाक है जी सही था खोने के चे काल मान छी के ना जिस तब यहाँ है ठीक था अच्छी वही अजर जर वही अच्छी
1: दारे ना रख दफ्तर वाली लग जाए दे
0: हाँ हाँ
1: दफ्तर आई रख दफ्तर वाली लग जाए दे नमर होगा तो कुछ भी प्रेम नहीं जो बारा करे कुछ तक नफ्तर वाली लग जाए दे नमर लोग तो बारा दफ्तर नहीं जो तक दारे उसके तक नफ्तर वाली लग जाए दे तब तुम लोग बंद करो ना दारा उनके जो बंद कपला से नफ्तर वाली लग जाए दे बस
0: देर से यो जहान मनना होरके होरके दाबर तो वैसे सिफात का कॉस्मेटिक्स दगा प्रोडक्ट बरे के सबर तो व्याय अच्छा न दी दियो हस्ती के ना साहिदा है ब्याज दा व्याय छि दातो से जर नजर ओखले धीरे धीरे फायदे बत मिलाव से
1: सा
0: ओके जी थैंक यू सो वेरी मच और थैंक यू जी तो हर जगह जी दागा मिलावी जी और यो जहान मनना जी देवा महसूद वाजी जिमिस सना दे थैंक ना کی توستا ہر سے کی سی بات کاسمیٹک دا پروڈکٹ چھی دی اغا ملا وی دی جی جی ملا اویلیبل دی جی ٹانگ بازار کی ہول سیل جی ڈیلر ضرورت خانہ جی سے دکان دا صدام پلازے کی سچی خبر پروڈکٹ چھی دی موجود دی اور ٹانگ کی جی بازار کی تو جنن کاسمیٹک سٹور کی اشتن ہے وکے دوستا بو ہم ہسی دا سفار کشمیر سنگر پروڈکٹ یا گام میلا چانوی استعمال بہت زیادہ ایڈوائس کروں ہم استعمال کے ساتھ ڈیری ڈیری فائدے بہت ہمیں حاصل اسی 0332-9410 329 دادے پروگرام جی کال نمبر دا ہے تو سے کال ہاں کولے شے میسج ہاں کولے شے اور میسج جنے چیدی آغا محمد بلا شانتی رو غلی دی لش کرو تا ویٹ کوئے وکے بیا میسج طرف دے سان شاہ صحیح دے کنا سو خوش آوری دن کو بلکو نیسٹ کال گو رہا پا 0332-9410 329 دلا رہے ہیں

0: الشفا دواخانہ پر. الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک سٹی. مزید تفصیلات و معلومات کے لیے اور لائیو شو میں کال کے لیے نمبر نوٹ فرمائیے 0319-55-23-404 پر 0319-55-23-404 پر آپ کال بھی کریں گے. اس کے علاوہ جو پی ٹی سی ایل نمبر ہے 0963-511-488 پر بھی آپ کال کر سکتے ہیں اور حکیم سید مشکور احمد شاہ صاحب سے سوال پوچھ سکتے ہیں. سو بالکل جناب, انشاءاللہ آج کی طرح کل بھی حکیم سید مشکور احمد شاہ صاحب اپنی کلینک پر موجود ہوں گے اور مریضوں کا چیک اپ معائنہ جاری رہے گا. حکیم صاحب صبح 8 بجے سے لے کر شام 4 بجے تک موجود ہوتے ہیں اپنی کلینک میں اور مریضوں کا جو چیک اپ معائنہ ہے لگا رہتا ہے, حکیم صاحب خود بھی موجود ہوتے ہیں. سو بالکل جناب, سمرہم پختنا زمنگ دا پروگرام مروی جی خویان دے ورنا مشر کشر ساس ٹولت اہم پروگرام کے ہر کلے وائما دس صحت پیغام ساسو پر خدمت کے الشفا دواخانے خصوصی تاؤنسر پیش کبو اور گران واردن کو الشفا دواخانے باندھے ڈیر تجربہ کار اور ماہر حکیم ہم موجود بھی حکم سے دا تعلق اسلام آباد رول پنڈی سردے اور خبر وکو حکیم سب تجربے ددیس کال تجربے دا ددیسی ٹیپ سرا دیسی طریقہ علاج سرا وابست دی اور ڈیر بہترین اور ڈیر لاجواب علاج کبھی دیوال کستاسو مسلوی دزر مسائل دی دم دے مسائل دی دا دردو مسائل دی آئے چستاسو اچ قسم مسئلے بھی گران وار ویزن کو دیسی طریقہ علاج دیر آسان ارزان او بھی ضرر طریقہ علاج دے. اول خبر ادا دا چی دی بالکل نقصانونا ہم نشتا او دیر تجربکار او دیر یو زبردست حکیم و الشفا دواخانے بندے اخبل خدمات ورکوی او بالکل جناب خبر کو منگا دا حکیم سید مشکور احمد شاہ صاحب. بالکل جناب دا پاکستان ڈیر زیاد شہروں کی اخبل خدمات ورکڑی دی او استاس اخبل شہر ٹانگ چے سو اخبل خدمات آغاز کڑے دے استاس لپارا ڈیر اثر اپرچونیٹی دا استاس لپارا ڈیر اثر موقع دا ولی چے منگا چکم خلق دی علاج دا پارا اسلام آباد تزی لا پخاور تزی یا ملتان تزی یا لاہور تزی. بالکل جناب او سو چیرے ہم دتلیل ضرورت نشتا انشاءاللہ استاس ہر قسم چکم بیماری علاج دا آبا الشفا دواخانے بند کی گئے. بالکل جناب الشفا دواخانے سے کم ایڈریس دے دا جان سرا نوٹ کی گھران وار ویدن کو الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک سٹی کے. سب بالکل جناب جتنے میری بہنیں براہ میں کو سمجھے پین نہ سرائکی چاہے ٹانک تو سننے پین چاہے مضافات تو سننے پین تو آکوئی میں جی آئین ہوا دا اپنے پروگرام دے وچ ویلکم آدھا. تو بالکل جناب جتنے بہنیں براہ میں کو سننے پین بال ہن بلوڑے ہن سارے مشر سے سننے پین وری کے سننے پین جناب اے پروگرام تو دی خدمت اچ الشفا دواخانہ دے خصوصی تاؤن نال پیش کیتا پیا ویندا ایکو آکھا ویندا صحت دا پیغام. بالکل جناب صحت او پیغام جڑے کہ ایک ایسا بیمار بندہ ہے جڑا بہت زیادہ بیماریاں دے مبتلا ہے تے علاج کرا کرا کے تھک چکا ہے مایوس تھی چکا ہے. بالکل سی اکثر ایویں ہوندا ہے ساری لوگ یہ نہیں نا او علاج کراون یا ملتان ویسن یا پشاور ویسن یا ابے ویلا کون ویسن وڈے وڈے ڈاکٹرز ویسن وڈے وڈے ہسپتالاں دے ویسن. تو بالکل جناب ہن توڑے اپنے شہر ٹانگ دے وچ اسلام آباد راول پنڈی دے ایک بہت ہی قابل تے تجربہ کار حکیم اپنی خدمات دینے پین جنہاں کو حکیم سید مشکور احمد شاہ صاحب آکھا ویندا ہے. بالکل جناب حکیم صاحب نے پچھلے 3 سال کو دیسی طب نال وابستہ ہیں تے بہت اچھے تے تجربہ کار حکیم ہیں پے. انشاءاللہ تواری کوئی بھی قسم دا مسئلہ ہوئے تواری کوئی بیماری ہے دیکھو جی اگر تساں اپنے علاج کراون بے شہر تو ویندے پے تے اگر تساں علاج کراون اسلام آباد ویندے وے تے بھرا اسلام آباد اگر تواری اپنے ٹانگ وچ موجود ہے تے بہر ونجن دی لوڑ ہی کوئی. سو بالکل جناب حکیم صاحب نے انشاءاللہ اج انگو سبھی فجر دی بھی اپنی کلینک تے موجود ہوسن الشفا دواخانہ تے. حکیم صاحب نے فجر دے 8 بجے کل شامی 4-5 تک یعنی دیگر لے 4-5 تک موجود ہونے تو مریضوں کا چیک اپ معائنہ جاری رکھے ٹھیک ہے. جرا الشفا دواخانہ ہے ان دا ایڈریس بھی نوٹ فرما گن سو جتنے بھیڑیاں برا سننے پین الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک سٹی. مزید تفصیلات تے معلومات دے واسطے تے اگر پروگرام میں تو حکیم صاحب دے کوئی سوال پوچھنا چاہو صحت دے حوالے نال تا 0319-55-23-404 دو تے کال کر سکتے ہوئے تے 0963-511-488 دو تے بھی کال کر سکتے ہوئے. سو بالکل جناب یہ صحت کا پیغام ہے اور مجھے آر سے انسختر کہتے ہیں اور اس شو میں ہمارے ساتھ تشریف فرما ہے حکیم سید مشکور احمد شاہ صاحب. بالکل جناب دیسی طب سے وابستہ ہیں اور اپنی خدمات دے رہے ہیں الشفا دواخانہ میں. سو چلیں گے جی صحت کے سفر کو بھی آگے بڑھائیں گے. آج ہم بات کریں گے ایچ پائلوری کے بارے میں. بالکل جناب، ایک ایسا مسئلہ جس سے ہر دوسرا انسان جوجھ رہا ہوتا ہے، پریشان ہوتا ہے۔ ایچ پائلوری کہتے ہیں جناب معدے کے زخم کو، ٹھیک ہے۔ آج حکیم صاحب سے جانیں گے کہ ایچ پائلوری کیا چیز ہے، ایچ پائلوری کے کیا وجوہات ہیں، کس وجہ سے ہوتی ہے، اس کے احتیاط بھی بتائیں گے، اس کے آپ کو دیسی نسخہ بھی حکیم صاحب بتائیں گے، اور انشاءاللہ علاج بھی آپ کو بتائیں گے۔ سو جب تک حکیم صاحب علاج بتاتے ہیں، حکیم صاحب ایچ پائلوری کے بارے میں ہمیں بتائیں گے، آپ ہمیں کال نہ کیجیے گا۔ جس طرح حکیم صاحب کا ٹاپک مکمل ہو جائے گا پھر میں آپ کو کہوں گا کہ ابھی آپ کال کر سکتے ہیں، لیکن ایسے مساف کر سکتے ہیں، وہ میں بعد میں ریڈ کر لوں گا، ٹھیک ہے۔ کال آپ لوگوں نے ابھی نہیں کرنی، جب حکیم صاحب کا جو موضوع ہے وہ مکمل ہو جائے اس کے بعد جو ہے نا آپ کے کالز لیں گے۔ چونکہ بہت سارے لسنر کہتے ہیں کہ انس بھائی جب حکیم صاحب بتا رہے ہوتے ہیں تو آپ درمیان میں کالز لیتے ہیں، جس کی وجہ سے ہمیں مزہ نہیں آتا۔ میں نے کہا چلیں ٹھیک ہے، آج سے ایسا کریں گے کہ حکیم صاحب جو ہیں اپنا ٹاپک جب تک مکمل نہیں کریں گے تب تک میں کسی کی بھی کالز نہیں لوں گا۔ تو چلتے ہیں جی، صحت کے سفر کو آگے بڑھاتے ہیں، صحت کا پیغام آپ سماعت فرما رہے ہیں، جو کہ الشفا دواخانہ کے خصوصی تعاون سے آپ کی خدمت میں پیش کیا جا رہا ہے۔ یہ شو آپ 7 سے لے کر 8 بجے تک سماعت فرمائیں گے۔ چلتے ہیں جی، صحت کے سفر کو آگے بڑھاتے ہیں۔ السلام علیکم حکیم صاحب۔
1: وعلیکم السلام
0: حکیم صاحب، کیسے ہیں؟
1: الحمدللہ ٹھیک
0: چلے۔ آج کا دن کیسا رہا حکیم صاحب آپ کا؟
1: دن تقریباً روز کا ہی اچھا ہے۔
0: اچھا،
1: ہاں موسم کہہ سکتے ہیں کہ کبھی گرم ہے کبھی، لیکن بہرحال دن اوور آل اچھا ہے۔
0: چلے ماشاءاللہ، اچھی بات ہے۔ بالکل جناب، میں امید کرتا ہوں میرے تمام جو سننے والے ہیں، بہنیں ہیں، بھائی ہیں، بھانجے ہیں، بھتیجے ہیں، وہ بھی ویل اینڈ گڈ ہوں گے۔ آج کا دن آپ کا بہت ہی اعلیٰ رہا ہوگا۔ سو ابھی کھانے کا ٹائم بھی ہو رہا ہے، سو کھانے کے ٹائم کے ساتھ ساتھ آپ نے ریڈیو ٹیون کیا ہوگا۔ تو جی حکیم صاحب، یہ بتائیے گا، آج بات آپ کریں گے، آج ہمارے سامعین کو بھی بتائیے گا کہ ایچ پائلوری یعنی معدے کا زخم کیا چیز ہے۔
1: دیکھیں اس کے مریض بھی میرے پاس کافی آئے ہیں اور میں نے یہاں ان کو دوائی بھی دی ہے،
0: ٹھیک ہے،
1: اور مجھے امید ہے انشاءاللہ کہ، کیونکہ وہ آزمودہ تجربے میں ہے میرے اور بڑی دیر سے ہے،
0: ٹھیک ہے۔
1: ہوتا اکثر ایسا ہے کہ لوگ آ کے اکثر کہتے ہیں کہ سب میدے میں جلن ہے، گیس ہے، کھٹی ڈکاریں آتی ہیں،
0: ٹھیک ہے،
1: کھانا کھانے کے بعد پیٹ پھول جاتا ہے،
0: ٹھیک ہے،
1: شاید مجھے تذابیت ہے، لیکن ہر بار تذابیت کی وجہ نہیں نا ہوتی،
0: ایسی بات ہے، ٹھیک ہے۔
1: اس کے لیے پھر تشخیص ہوتی ہے، اس پہ ٹیسٹ بھی کروانا پڑتا ہے،
0: ایسی بات ہے بالکل۔
1: تو ایچ پلوری جو ہے یہ ایک کامن سا مرض ہو گیا ہے،
0: ایسی بات ہے،
1: خوراک کی وجہ سے، تذابیت سے، یہ معدے میں انفیکشن ہونا،
0: ایسی بات ہے۔
1: ہاں جی ہاں جی، جب بیکٹیریا اس کا پھیلتا ہے تو وہ تو تھوڑا سا نقصان کرتا ہے، اکثر لوگ اس سے جب تک نہیں پتا چلتا جب تک وہ ٹیسٹ نہ کروائیں، اور ان کو بالکل کوئی اس کی نشاندہی نہیں، وہ صرف یہی کہ معدے میں تذابیت ہے۔ لیکن جب معالج سے مشورہ کیا جاتا ہے تب پتا چلتا ہے کہ ایسا بیکٹیریا ہے کہ جو نقصان دے رہا ہے، جو معدے میں ہے، اور ہم اس کو سمجھ نہیں سکتے جب تک ہم اس کی رپورٹ نہ کرا دیتے۔ باقی وہ اندرونی جھلی کو جب متاثر کرے گا تو ورم بھی آئے گا، درد بھی ہوگی، اور کچھ افراد میں انفیکشن بھی ہوگا، السر بھی بن جائے گا۔ تو اسی وجہ سے اس کا جاننا اور مریض کو بھی اس سے آگاہی لینا کہ ہر معدے کو جو تکلیف ہے پیٹ کی، اس کو یہ نہ جانے کہ یہ صرف تذابیت ہی ہے، اپنا معالج سے مشورہ کرے اور لیبارٹری سے ایک ٹیسٹ کروا لے،
0: جو
1: چھوٹا سا ٹیسٹ ہے، اتنا مہنگا بھی نہیں ہے، تو اس سے پھر اس کم از کم یہ پتہ چل جاتا ہے کہ اصل میں حقیقت ہے کیا،
0: حقیقت کیا اصل میں۔
1: اب جو ہے کہ اس کی علامتیں بعض بندے کو نہیں محسوس ہوتی، وہ بظاہر بالکل ٹھیک ٹھاک نظر آ رہا ہوتا ہے، لیکن وہ روزمرہ کے کاموں میں دقت ہوگی،
0: ٹھیک ہے،
1: ٹھیک ہے، درد محسوس کرے گا، تھکاوٹ محسوس کرے گا، اور ہو سکتا ہے انفیکشن بھی بڑھ جائے، تو اسی لیے اس کی جو ہے اس کو کیئر کرنا ضروری ہے۔ اب باقی آ جاتی ہیں کہ اس کی علامتیں، بعض آدمی اس سے بھی ٹریس کر لیتے ہیں اپنے، کہ جو معدے کا ہمارا اوپر کا حصہ ہوتا ہے،
0: ہاں جی،
1: اس میں درد بھی ہوگی، جلن بھی ہوگی، یعنی آپ پیٹ میں بے آرامی سی، بے سکونی سی محسوس کرو گے، پارا بھی ہو سکتا ہے، متلی ہو سکتی ہے، اور کبھی کے وغیرہ بھی آ جاتی ہے،
0: ایسی بات ہے،
1: گیس تو لازمی امر ہے، اور اگر تھوڑا سا بھی کچھ کھا لے گا تو پیٹ جو ہے وہ اس کا بھر جائے گا، یعنی اسے احساس ہوگا کہ بس اب میری بھوک نہیں ہے، بھوک اس کی جو ہے وہ کم ہو جائے گی،
0: ٹھیک ہے،
1: ظاہر ہے بھوک میں کمی ہوگی، لیکن یہ ساری جو ہیں علامتیں، یہ بھی نہیں کہا جا سکتا کہ یہ ایچ پائلوری ہے۔ दूसरी कोई मर्ज भी हो सकती है, मैदे में तेजाबियत हो सकती है। अब उसके लिए यह है कि मुआलिज से मिलना, फिर भी कहा जाता है कि इसीलिए मुआलिज की बार बार कहा जाता है कि उससे मिले,
0: लाजमी
1: उससे तशखीस कराएं और इसके बाद जो है अपना डिसाइड करें।
0: ठीक,
1: अगर वो अपना तजवीज करता है कि आपने जाकर लेबोरेटरी से टेस्ट करवाना है,
0: ठीक है,
1: तो आप टेस्ट करवाएं ताकि क्लियर हो सके। फिर बाज अकात एक ये भी बात आ जाती है कि अब ये है आंतों में इन्फेक्शन,
0: ठीक
1: है, बैक्टीरिया एच पिलोरी का। अब एक मैदे का है जिसे हम अल्सर कहते हैं, मैदे में जख्म बन जाता है,
0: ऐसी बात है बिल्कुल।
1: अब इसमें भी जो है कि इन दोनों का भी कुछ ताल्लुक बनता है। अब बार बार मैदे में दर्द होती है कुछ लोगों को, कुछ टेस्ट करवा लेते हैं तो वो पता चल जाता है कि अल्सर है या एच पिलोरी है, तो उसके मुताबिक उसका इलाज हो जाता है। और कभी कभी यह है कि महसूस नहीं भी होता, दर्द कुछ अरसे के लिए खत्म भी हो जाता है,
0: ठीक है,
1: लेकिन फिर अचानक दोबारा भी शुरू हो जाता है,
0: ठीक है।
1: बाकी दर्द की टेम्परेरी मेडिसिन लेना या कोई नुस्खा या कोई टोटका इस्तेमाल करना वो काफी नहीं है,
0: ठीक है।
1: असल वजह उसकी जानना बहुत जरूरी है ताकि असल वजह को जानकर फिर उसका इलाज भी हो सके। अगर एच पिलोरी है तो उसका मुनासिब इलाज हो, अगर अल्सर है तो भी उसका मुनासिब इलाज हो, और फिर उस पर देखा जाए,
0: ठीक है।
1: बाद दफा ये भी होता है कि एच पिलोरी का जो बैक्टीरिया है ये मुंतकिल भी हो जाता है,
0: ऐसी बात है बिल्कुल।
1: अब उसमें ये देखना है कि यार ये खानदानों में फैल सकता है। अब उसके लिए यह है कि खुराक और जो है पानी,
0: ठीक है,
1: तमाम जो है चीजें इनको भी, इन पर भी नजर रखी जाए,
0: ठीक हो गया।
1: सफाई का ख्याल तो बहुत जरूरी है, लाजमी है वो। उसमें यह है कि आप खाने से पहले अपने हाथ धो लें, जरूरी है, वॉशरूम के फारिग होने के बाद भी आपको हाथ धोने हैं। कोशिश करें कि साफ पानी हो, पीने के इस्तेमाल हो, साफ पानी ही नहाने में या दूसरे मामला में भी साफ
0: इस्तेमाल होना चाहिए।
1: फिर खुराक को भी मुनासिब तरीके से महफूज भी रखना है और खाने पीने में भी तवाजन रखना है,
0: ठीक है,
1: ठीक है ना। अब एक तो खाली ये नहीं है कि आप एच पिलोरी से या अल्सर से बचते हैं, और भी बहुत इन्फेक्शंस हैं जिनसे फिर आपकी एहतियात जो है वो लाजमी हो जाती है और आप महफूज भी हो जाते हैं।
0: हाँ जी, हाँ जी, हाँ जी, हाँ जी।
1: अब एक शख्स ये ऐसा भी है कि जो कहे कि मैं गंदगी में रहता हूं या मैं सफाई पसंद नहीं हूं, तो क्या इसको एच पिलोरी हो सकता है? लेकिन ये भी तासुर गलत है।
0: हाँ जी,
1: हाँ, उसको एक तिब्बी इन्फेक्शन तो हो सकता है, उसका मैदा खराब हो सकता है, लेकिन आप देख लें, अब इसकी मिसाल हमारे सामने है कि डेरे वाले लोग जो ये कचरा वगैरह इकट्ठा करते हैं,
0: ऐसी बात,
1: तो अब ना उनकी कोई सफाई है, वो उसी में खाते पीते हैं रहते हैं, लेकिन उसके बावजूद भी उनको तकलीफ ऐसी नहीं होती,
0: ऐसी बात है बिल्कुल।
1: तो इसी तरह है कि आप अपने उसको एक नाम नहीं हम दे सकते कि अगर अलामतें हमें महसूस हो रही हैं तो हम कोशिश यही करें कि हम उसका टेस्ट करवा लें,
0: ठीक है।
1: अब बाद में ये आती है कि इसकी तशखीस कैसे होगी,
0: ऐसी बात,
1: वो मुआलिज के बगैर हो नहीं सकती। मुआलिज करेगा, अगर वो चाहेगा तो वो उसे टेस्ट लिख के देगा, और टेस्ट के जरिए भी हो सकती है, फिर पता चलता है कि आया क्या वजह क्या है, और इसमें एच पिलोरी का पॉजिटिव आ रहा है या नेगेटिव आ रहा है,
0: ठीक है,
1: या मैदे का अल्सर है, तो उसको उसके मुताबिक फिर उसकी इलाज जो है वो
0: शुरू किया जा सकता है, ठीक है।
1: अब ये भी जरूरी नहीं है कि आप कहें कि जो है जलन है, गैस है,
0: हाँ जी,
1: तो उसे कह दें हम कि यार एच पिलोरी है, तो और खुद से ही वो एंटीबायोटिक दवाई लेना शुरू कर
0: दे, बात है बिल्कुल,
1: वो भी गलत है। सबसे पहले कोशिश करें कि अपने मुआलिज से मिले, मुआलिज से तशखीस कराए, और उसके बाद जो वो तजवीज करे वो ही इस्तेमाल करें, नुस्खा या टोटका या दवाई जो भी है, क्योंकि ये तो लाजमी है कि हर मैदे का दर्द जो है वो एच पिलोरी नहीं हो सकता,
0: ठीक,
1: हर गैस भी वो एच पिलोरी में नहीं आएगी, हर सीने की जलन जो है वो भी एच पिलोरी में नहीं आएगी,
0: ठीक है,
1: हर बदहजमी है तो वो भी नहीं आएगी। इसके लिए उसका टेस्ट जरूरी है जो कि क्लियर करेगा कि पॉजिटिव या नेगेटिव, और फिर उसके मुताबिक उसका इलाज होगा,
0: इलाज होगा, ठीक है।
1: और इसमें देसी में बेहतरीन चीजें हैं जो कि इस इलाज में बहुत कारगर भी हैं, मुफीद साबित हुई हैं। उसमें अजवैन है, जीरा है, सौंफ है, राल सफेद है, गोंद कीकर है, मलट्ठी है, ये ऐसी चीजें हैं कि जो इसको इसके जख्म को ठीक करती हैं,
0: ठीक है,
1: दर्द को खत्म करती हैं, जलन को खत्म करती हैं, और उसके साथ साथ जो वर्म है, सोज है, उसको भी खत्म करती है। हाँ, इसमें ये एहतियात जरूर है कि अगर आपका टेस्ट पॉजिटिव आ जाता है तो फिर आपको कुछ अरसे के लिए जरा मिर्च मसाले यानी सालन वगैरह से थोड़ा सा परहेज करना पड़ेगा।
0: ठीक है,
1: आपको बिल्कुल नरम गिजा की तरफ आना है, जैसे खिचड़ी है, दलिया है, दूध है, आप इससे इस्तेमाल कर सकते हैं, लेकिन आप कोशिश करें कि कम से कम 15 से 20 दिन आप रोटी वगैरह इस्तेमाल ना करें।
0: ठीक है,
1: उसके बाद यह है कि आप हल्के मिकदार में ले सकते हैं। बाकी अगर आप इलाज करते हैं, डॉक्टर तजवीज करता भी है और आपने इलाज शुरू करा, तो फिर उसको आप दरमियान में ना छोड़े,
0: चाहे जो भी इलाज आप
1: देखें। हाँ, कोई भी इलाज है, असूल तो यही है कि आप इलाज को जारी रखें। देखिए, तिब का एक असूल था, उस्ताद हमारे कहा करते थे कि आप कम से कम, देसी दवाई भी है तो आप उसे कम से कम 2 हफ्ते या 15 दिन इस्तेमाल करें। अगर वो 15 दिन में भी आपको रिजल्ट नहीं दे रही तो फिर आप अपना मुआलिज तब्दील कर ले।
0: ठीक है,
1: लेकिन अगर आपको 10 दिन में 15 दिन में उसका रिजल्ट आ रहा है, गोल स्लो है, लेकिन आप उसको रोके नहीं, उसको जारी रखें, क्योंकि मर्ज आता घोड़े की रफ्तार से ही है,
0: ऐसी बात है,
1: लेकिन जब जाएगा तो वो दिल की रफ्तार से जाएगा।
0: अच्छा साहब, इस बात पर मेरा एक सवाल है आपसे कि हमने सुना है
1: जी
0: कि जो देसी तरीका इलाज है
1: जी,
0: ये आराम आराम से काम करता है। ये बात तो चलो अपनी जगह पर है, हर बंदे का अपना एक तरीकेकार होता है, हर बंदे का अपना बॉडी टेम्परेचर होता है, अपने बंदे का मिजाज होता है।
1: सही है।
0: अब एक बंदा है, उसकी बीमारी है 20 साल पुरानी
1: जी,
0: और वो कहता है कि मेरी जो बीमारी है वो 1 हफ्ते की दवाई से खत्म हो जाए, तो ऐसा तो मुमकिन है? आप ये बताइएगा जरा।
1: नहीं, ऐसा मुमकिन नहीं है। देखिए, मैंने वही कहा ना कि मर्ज बहुत स्पीड से आते हैं, लेकिन जाते हुए बहुत स्लो है, और कुछ मर्ज ऐसे हैं कि जो महीनों पे मुहित हो जाते
0: ऐसी
1: हैं।
0: बात है, बिल्कुल।
1: कुछ मर्ज ऐसे हैं कि जो चंद दिनों में भी क्लियर हो जाते हैं,
0: बिल्कुल ऐसी बात।
1: लेकिन थोड़ा सा एक ये जो तिब का है या जो यूनानी या देसी इलाज है, इसमें एक चीज बड़ी अहम है और लाजिम है, और वो है तहम्मुल और बर्दाश्त।
0: तहम्मुल और बर्दाश्त,
1: कि आप तहम्मुल रखें, बर्दाश्त करें और उसको टाइम दें।
0: ठीक है,
1: अपने मर्ज पे, अपनी अद्वियात पे, जो मुआलिज आपको बता रहा है उसकी हदायत पे आप फोकस करें, तो इंशाल्लाह। बाकी कर्म अल्लाह पाक ने करना होता है, दवाइयों में शिफा अल्लाह ने डालनी है, और जब टाइम आएगा इंशाल्लाह बहुत जल्द वो मर्ज खुद ब खुद रफा भी हो जाता है।
0: ऐसी बात है, बिल्कुल।
1: लेकिन कोशिश यही करें कि आप अपनी तरफ से मुकम्मल एहतियात रखें, मुकम्मल कोशिश करें, कि ये ना करें कि मेरा इलाज बस हो गया, मैं अब ठीक महसूस कर रहा हूं, अब मैंने छोड़ देता हूं इसे। ऐसा ना करें, जब तक आप मुआलिज से मिलेंगे नहीं, वो आपको हिदायतें ना दे, उस टाइम तक आप इसको ना छोड़ें।
0: चलें,
1: इसको मुकम्मल करें। और बाकी रहा कि ये ऐसा मर्ज नहीं है, कुछ लोग डराते हैं कि जी मैदे में इन्फेक्शन हो गया और ये आगे बढ़ेगा और ये कैंसर की तरफ चला जाएगा पेट के, तो उसमें देखें किसी हद तक सदाकत भी है, लेकिन इतना ज्यादा ना डराएं कि वो बेचारा उसे ला इलाज ही समझ ले। ऐसा नहीं है, इसका इलाज कुदरत ने रखा है और जड़ी बूटियों में बेहतरीन इसका इलाज है, जो मैदे की तेजाबियत को भी खत्म करता है, जलन को खत्म करता है, जख्मों को ठीक करता है, तो उससे बेहतर मैं नहीं समझता कि कोई और दवाई होगी जो मरीज को जल्दी से जल्दी रिकवर होने में मदद भी करेगी।
0: हाँ,
1: यह जरूर है कि वो थोड़ा सा टाइम मांगेगी, थोड़ा एहतियात और थोड़ा खुराक का। तो बाकी अगर आप अपने में जैसे कुछ है उसे अगर आप महसूस करते हैं, बास बंदे अपने आप को नोट करते हैं, हसास होते हैं, तो अगर वो देख रहे हैं कि यार बिला वजह मेरा वजन कम हुए जा रहा है, या मुसलसल कभी शदीद कभी हल्का ऊपर पेट के ऊपरी हिस्से में दर्द हो रहा है, या मुझे बार बार वॉमिटिंग की कैफियत हो रही है,
0: हाँ जी,
1: और बाज का ऐसा हुआ कि खून भी आ गया उल्टी के रस्ते, तो फिर यह है कि आप फौरी तौर पर मुआलिज से अपनी तशखीस कराएं। क्योंकि हो सकता है कि आपके मैदे में इन्फेक्शन है,
0: ठीक है,
1: और आप उसको इतना

0: اس پرکار عمل کر کے نعمت.
1: ٹھیک ہے
0: اللہ حافظ. جی حکیم صاحب کیا مشورہ دیں گے آپ بھائی کو؟
2: دیکھیں یہ بھی دیکھنا ہے ان سے کیس ہسٹری بھی تھوڑی سی لینی پڑے گی. آیا ماروسی تو نہیں ہے یعنی فیملی میں کسی کو؟
0: ہاں ایسی بات ہے بالکل.
2: اور کیونکہ ابھی اس کی اتنی عمر تو نہیں ہے بچے کی. تو دوسرا یہ ہے کہ ہاں اس کا علاج بالکل موجود ہے اور جتنی جلدی یعنی بہت زیادہ ٹائم نہ گزرے تو اس کا علاج ہے اور دیسی علاج میں ہے.
0: اچھا ایسا ہے کہ ابھی یہ جس بھائی نے کال کی تھی گڑاکوڑو خان سے حکیم صاحب, بہتر یہ ہے کہ یہ ان کا جو پیشنٹ ہے
2: جی جی
0: اس کو بھی ساتھ لیں, کیونکہ جب آپ نظری بدنی معائنہ کریں گے آپ دیکھیں گے اس کی حالت دیکھیں گے جو اگر ان کے پاس رپورٹس ہیں آپ وہ دیکھیں گے تو انشاءاللہ امید تو ہے کہ اس کا علاج دیسی طریقہ علاج میں موجود ہے.
2: بالکل ایسا ہی ہے. اگر وہ مریض لاتے ہیں تو سب سے یہ تو بہت اچھی بات ہے نا.
0: ٹھیک ہے
2: اگر ان کی زبانی بتانا مریض کو خود اپنی نظروں سے دیکھنا
0: ایسی بات ہے
2: اس میں بڑا واضح فرق ہے. جب مریض آئے گا اس کے بچے کی حالت دیکھنی ہے اس کے علاوہ دیگر جو سمٹمز ہیں علامتیں ہیں وہ بھی نوٹ کرنی ہے تو اس کا علاج انشاءاللہ ہو سکتا ہے بچہ پریشانی سے نکل سکتا ہے.
0: چلے ٹھیک ہے سر. بالکل جناب جی بھرا کال کی جی تیرے گھر کے مریض ہے پی ایم ایگی کا چاہے کوئی بھی مریض ہے سنتا پہ جی کوئی مرگی کا مسئلہ ہوئے سر کوئی بہن کو ہوئے کوئی بھرا کو ہوئے کوئی بھنیجے کو بھتریجے کو مسئلہ ہوئے پیا تو بالکل جناب دیکھو ہر بیماری کا علاج موجود ہوتا پیا ہے. اللہ تعالیٰ نے اگر ایک بیماری دیتی ہے تو ان شاء اللہ یقین رکھو اس کا علاج موجود ہے پیا. اگر تو کوئی مسئلہ ہے میں مرگی تجی میں بھرا کال کیتی ہے تا بھرا خان ایویں کرو تو سا جڑا ہے کل حکیم صاحب دو گھن آنو اپنے بھرا کو تو ادھا رشتہ دار ہے جڑا بھی ہے جڑا مرگی دا مریض ہے تو سا لئی پہ بھی بہن پیچیدہ حالات اس تا کوشش کرو بھئی اوکو جڑا ہے تو سا کل گھن آنو الشفا دواخانہ تے. ٹھیک ہے جناب الشفا دواخانہ جی میں تو سا ٹانگ کی چاسو ٹریفک چوک کل تھوڑا اگو شوال مارکیٹ دا پتہ کرے سو تے شوال مارکیٹ دے بالکل آخر دوتے حکیم صاحب نے دواخانہ ہے الشفا دواخانہ. الشفا دواخانہ شوال مارکیٹ نست ٹریفک پوائنٹ ٹانگ سٹی. مزید تفصیلات و معلومات دے واسطے تے اپنا ایڈوانس نمبر بک کرن واسطے نمبر نوٹ فرما گن سو پروگرام دے بعد اس نمبر تے حکیم صاحب نال رابطہ کر سکدے وے 0319 55 23 404 دوتے. السلام علیکم. وعلیکم السلام.
3: السلام علیکم.
0: وعلیکم السلام جی کون ہے کہاں سے میرے بھائی؟
3: میں پان سے بات کر رہا ہوں
0: جی. کیا پوچھنا چاہیں گے حکیم صاحب سے آپ؟
3: میری عمر تقریباً 18 سال ہے اور تھوڑی شوگر کی شکایت ہے.
0: تھوڑی شوگر کی شکایت ہے؟
3: ایک سال ہوئے شوگر کو ملا.
0: ٹھیک ہے ٹھیک ہے ٹھیک ہے. ہاں بالکل اس کا علاج بھی موجود ہے الشفا دواخانہ پر اور آپ کی عمر بھی بہت کم ہے میرے بھائی. ریڈیو آپ سنتے رہے ہیں حکیم صاحب سے مشورہ لیتے ہیں. جی حکیم صاحب بتائیے گا 18 سال عمر ہے بھائی کی اور 1 سال سے شوگر کا مسئلہ ہے.
2: بالکل ایسا ہی ہے. چھوٹی عمر میں بھی ہو سکتی ہے. ایسے بھی دیکھیں جو پیدائشی بچے ہیں
0: ایسی بات
2: ان کو بھی شوگر ہو جاتی ہے والدین کی طرف سے. لیکن چیز یہ ہے کہ آپ ڈائبٹیز پیشنٹ ہیں
0: ٹھیک ہے
2: تو آپ کو تھوڑی سی احتیاط بھی رکھنی ہے اور دوسرا یہ ہے کہ اپنی علاج کی طرف توجہ بھی کرنی ہے.
0: ایسی بات ہے بالکل.
2: تو آپ نے اپنی جو شوگر فاسٹنگ میں یا رینڈم میں جب آپ چیک کرواتے ہیں
0: ٹھیک ہے
2: وہ کروا کے تو آپ رپورٹس جو ہیں اگر وہ ساتھ لے کے تو کوشش کریں کہ دواخانے پہ ایک دفعہ مجھے ملیں. صبح 8 بجے سے شام 4 بجے تک میں روزانہ ہوتا ہوں. اس میں یہ ہے کہ ایک تو آپ کی رپورٹ سامنے ہوگی آپ خود سامنے ہوں گے تو مجھے بہتر ہو جائے گا اور اس کے علاوہ پھر آپ کے معدے کی کیا پوزیشن ہے آپ کے اعصاب کی آپ کے پٹھوں کی کیا پوزیشن ہے کمزوری کتنی ہو رہی ہے آپ میں یہ ساری چیزیں نوٹ کر کے اور پھر آپ کو بہتر مشورہ اور پھر اس کا بہتر علاج بھی بتا سکتا ہوں.
0: ٹھیک ہے. ایک میسج ہے کہ السلام علیکم. وعلیکم السلام. مجھے کہتے ہیں کہ بھوک نہیں لگتی سارا دن میں بکریوں کے ساتھ پھرتا رہتا ہوں. حکیم صاحب انس بھائی حکیم صاحب سے پوچھیں. خالد گنڈاپور کہہ رہے ہیں کہ اس کا کوئی علاج بتائیں.
2: اس کا علاج بالکل ہے اور اس کا علاج دوائی کی صورت میں ہے اور دوائی جو ہے اس کے لیے آپ کو دواخانے پہ آنا پڑے گا آپ کو ملنا پڑے گا تاکہ وجوہات پتہ چل سکیں کہ آپ کی بھوک کیوں ختم ہو رہی ہے. اور دوسرا یہ ہے کہ ٹوٹکوں سے یا نسخوں سے آپ वक्ती तौर पे तो आप अपनी भूख बेहतर कर लेते हैं,
0: ठीक है,
2: लेकिन प्रॉपर उसका इलाज नहीं हो पाता। जो फिर कुछ अरसे बाद फिर आप महसूस करता है कि मुझे ज्यादा तकलीफ है, आप कोशिश कीजिएगा कि आप इधर अगर शिवाल मार्केट की तरफ आपको चक्कर लगे तो आप गुजरते हुए भी मशवरा करते जाए, हो सकता है आपके फायदे के लिए हो।
0: चले ठीक है, एक और मैसेज है कि अस्सलाम वालेकुम अनस भाई, मैं असमत अमान गांव कड़ो कुड़ू खान से आपको और मोहतरम हकीम साहब को सलाम।
2: वालेकुम
0: अस्सलाम। और कहते हैं, एक कॉल दरमियान में आ गई, सो कहते हैं कि अनस भाई ये जो पीला यरकान है ये अब खत्म हो गया है, तकरीबन 20 साल का बच्चा है, इसका परहेज बताएं।
2: परहेज तो है लाजमी बात है, मिर्च मसाले और ऐसी चीजें जो कि चिकनाई वाली हों,
0: हाँ,
2: और गरम, वो उससे जरा एहतियात रखनी पड़ेगी। कोशिश कीजिए कि इसको जरा ठंडी, जैसे खीरा हो गया, कद्दू का सूप हो गया, या मिठे हो गए, या आप गंडेरियां ले लें, या फिर आप ये अनानास भी ले सकते हैं, या सॉरी पाइनएप्पल जो है,
0: अनानास
2: नहीं,
0: पाइनएप्पल नाशपाती, पाइन एप्पल के बारे में कह रहे हैं,
2: वो मैदे के लिए इस्तेमाल होता है।
0: हाँ जी।
2: और
0: कोई फ्रूट है, क्यों
2: फ्रूट है, और
0: चले
2: पपीता,
0: पपीता,
2: पपीते का रस आप इनको इस्तेमाल करा सकते हैं, तो जो थोड़ी बहुत ही उसमें कसर रह भी गई होगी तो इंशाल्लाह ये पपीते के रस से वो दूर हो जाए।
0: चले ठीक है, एक और मैसेज है कि मैं कल इस्लामाबाद जा रही हूँ, मुझे सफर में उल्टी आती है, इसके लिए कोई नुस्खा बताएं। जी हकीम साहब, कोई नुस्खा बताएं आप
2: इसके लिए। फिर यह है कि आप अनारदाना जो है ये भी इसके लिए बड़ा कारगर होता है, आप अनारदाना के पास खुशक अनारदाना रख सकते हैं और थोड़े से दाने उसके मुंह में डाल के आप उसको चूस सकते हैं, उससे यह है कि आपकी कैफियत ऐसी नहीं होगी कि वो वॉमिटिंग वाली हो और आपका सफर बेहतर हो जाएगा। कुछ लोगों को होती है एलर्जी, कुछ सफर करें तो वो दिल मतली करता है,
0: ऐसी बात है बिल्कुल।
2: इसके लिए आप ये इस्तेमाल कर सकते हैं, अदरवाइज तो फिर आप कोई भी घट्टी मीठी गोली,
0: ठीक है। अच्छा हकीम साहब, प्रोग्राम का टाइम खत्म होने वाला है, कॉल्स भी बहुत सारी आ रही हैं, एसएमएस भी आज कुछ रह गए हैं, सो आखिर में क्या कहना चाहेंगे?
2: आखिर में बस यही कहना है कि आप अपनी तरफ थोड़ी तवज्जो दें।
0: हाँ जी।
2: अपने लिए वक्त निकालें और कोशिश करें कि अपने आप को, अपने वजूद को साफ सुथरा रखें,
0: ऐसी बात है,
2: और कुदरत के नजदीक होने की कोशिश करें। जब आप कुदरत के नजदीक होते हैं और उससे उसके लिए बेहतर जो है वो है नमाज।
0: नमाज
2: जब आप नमाज की तरफ रुजू करते हैं या आप खुदा के बिल्कुल नजदीक हो जाते हैं तो इंशाल्लाह इंशाल्लाह यकीन है कि आपके मर्ज में कोई वजह नहीं कि वो मर्ज रह जाए।
0: ऐसी बात है कि सब इंशाल्लाह आप कल मौजूद होंगे,
2: इंशाल्लाह सुबह 8 बजे से शाम 4 बजे तक मैं अपने मतलब पे मौजूद हूँ।
0: चलें ठीक है, बहुत मेहरबानी तो बिल्कुल। खवातीन व हज़रात, आप लोगों ने गुफ्तगू समाज फरमाई देसी तरीका इलाज के माहिर हकीम सैयद मशकूर अहमद शाह साहब की, जिन्होंने आज बहुत मुफीद बातें की। उम्मीद करता हूं कि ये बातें आपके लिए बहुत फायदा मंद होंगी। सो आपका कोई भी मसला है, जिस बीमारी से मैं भी आप मुबतला है, इंशाल्लाह रोजाना हकीम साहब अपने क्लिनिक पर मौजूद होते हैं, कल भी मौजूद होंगे और हफ्ते के 7 दिन क्लिनिक खुला होता है। आप सुबह 8 से लेकर शाम 4 बजे तक आ सकते हैं अलशिफा दवाखाना में और अपना इलाज करा सकते हैं। समय निक्राम देसी तरह का इलाज जिसका कोई किस्म का कोई साइड इफेक्ट नहीं होता, और एक ऐसे हकीम, ऐसे तजर्बाकार हकीम जिनका ताल्लुक इस्लामाबाद रावलपिंडी से है, आपके शहर टांग में अपनी खिदमत दे रहे हैं, तो आप लोगों के लिए बहुत ही बड़ा मौका है, बहुत बड़ी अपॉर्चुनिटी है कि आप आए हकीम साहब से इलाज कराएं। इंशाल्लाह आप मायूस नहीं होंगे और आपको बहुत ही बेहतरीन और इंशाल्लाह मौसर इलाज मिलेगा। देसी और हर्बल तरह का इलाज से हमेशा ही की ना याद रखे सो अलशिफा दवाखाना। बिल्कुल जनाब, देसी और हर्बल तरीका इलाज के लिए हमेशा एक ही नाम याद रखना है, अलशिफा दवाखाना। अलशिफा दवाखाना, शवाल मार्केट, नस ट्रैफिक पॉइंट, टांग सिटी। इंशाल्लाह हकीम साहब कल मौजूद होंगे सुबह।
4: टाइम चेक इज ब्रॉट टू यू बाय रेडियो अमन, जन रंग अमन। You are listening to Radio Amat Network.
5: We got more hits for you, so stay tuned.
4: 88.4 FM.

0: ટીમ સાહેબ અને ઇન્શાલ્લા આજે અંગું સબઈ ફજરે દેવી આપણી ક્લિનિક થી મોજૂદ હશે અશિફા દવાખાના તે હકીમ સાહેબ અને ફજરે 8 બજે કુલ શામી 4-5 તક યાની દીગરેલે 4-5 તક મોજૂદ હોને તો મરીઝો દા ચેકઅપ માં ચારી રખે ને ઠીક હે જરા અશિફા દવાખાના હે ઇન દા એડ્રેસ વી નોટ ફોર માગ ઇન સો જિતને ભેડિયા બિરા સુનને પેન અશિફા દવાખાના શવાલ માર્કેટ નસ્ત ટ્રેફિક પોઈન્ટ ટાંક સિટી مزید تفصیلات تے معلومات دے واسطے تے اگر پروگرام وچ تساں حکیم صاحب دے کول کوئی سوال پوچھنا چاہو صحت دے حوالے نال تاں 0319 55 23 404 دے تے کال کر سکدے ہو تے 0963 511 488 دے تے وی کال کر سکدے ہو سو بالکل جناب یہ صحت کا پیغام ہے اور مجھے آر جے انسختر کہتے ہیں اور اس شو میں ہمارے ساتھ تشریف فرما ہیں حکیم سید مشکور احمد شاہ صاحب بالکل جناب دی سی ٹیپ سے وابستہ ہیں اور اپنی خدمات دے رہے ہیں الشفا دواخانہ میں سو چلیں گے جی صحت کے سفر کو بھی آگے بڑھائیں گے آج ہم بات کریں گے ایچ پائلوری کے بارے میں بالکل جناب ایک ایسا مسئلہ جس سے ہر دوسرا انسان جوجھ رہا ہوتا ہے پریشان ہوتا ہے ایچ پائلوری کہتے ہیں جناب معدے کے زخم کو ٹھیک ہے آج حکیم صاحب سے جانیں گے کہ ایچ پائلوری کیا چیز ہے ایچ پائلوری کے کیا وجوہات ہیں کس وجہ سے ہوتی ہے اس کے احتیاط بھی بتائیں گے اس کے آپ کو دیسی نسخہ بھی حکیم صاحب بتائیں گے اور انشاءاللہ علاج بھی آپ کو بتائیں گے سو جب تک حکیم صاحب علاج بتاتے ہیں حکیم صاحب ایچ پائلوری کے بارے میں ہمیں بتائیں گے آپ ہمیں کال نہ کیجیے گا جس طرح حکیم صاحب کا ٹاپک مکمل ہو جائے گا پھر میں آپ کو کہوں گا کہ ابھی آپ کال کر سکتے ہیں لیکن ایسے میں صاحب کر سکتے ہیں وہ میں بعد میں ریڈ کر لوں گا ٹھیک ہے کال آپ لوگوں نے ابھی نہیں کرنی جب حکیم صاحب کا جو موضوع ہے وہ مکمل ہو جائے اس کے بعد جو ہے نا آپ کی کالز لیں گے چونکہ بہت سارے لسنر کہتے ہیں کہ انس بھائی جب حکیم صاحب بتا رہے ہوتے ہیں تو آپ درمیان میں کالز لیتے ہیں جس کی وجہ سے ہمیں مزہ نہیں آتا میں نے کہا چلیں ٹھیک ہے آج سے ایسا کریں گے کہ حکیم صاحب جو ہیں اپنا ٹاپک جب تک مکمل نہیں کریں گے تب تک میں کسی کی بھی کال نہیں لوں گا تو چلتے ہیں جی صحت کے سفر کو آگے بڑھاتے ہیں صحت کا پیغام آپ سماعت فرما رہے ہیں جو کہ الشفا دواخانے کے خصوصی تعاون سے آپ کی خدمت میں پیش کیا جا رہا ہے یہ شو آپ 7 سے لے کر 8 بجے تک سماعت فرمائیں گے چلتے ہیں جی صحت کے سفر کو آگے بڑھاتے ہیں السلام علیکم حکیم صاحب
1: وعلیکم السلام
0: حکیم صاحب کیسے ہیں
1: الحمدللہ ٹھیک
0: چلے ماشاءاللہ آج کا دن کیسا رہا حکیم صاحب آپ کا
1: دن تقریباً روز کا ہی اچھا ہے
0: اچھا
1: ہاں موسم کہہ سکتے ہیں کہ کبھی گرم ہے کبھی لیکن بہرحال دن اوور حال اچھا ہے
0: چلے ماشاءاللہ اچھی بات ہے بالکل جناب میں امید کرتا ہوں میرے تمام جو سننے والے ہیں بہنیں ہیں بھائی ہیں بھانجے ہیں بھتیجے ہیں وہ بھی ویل اینڈ گڈ ہوں گے آج کا دن آپ کا بہت ہی اعلیٰ رہا ہوگا سو ابھی کھانے کا ٹائم بھی ہو رہا ہے سو کھانے کے ٹائم کے ساتھ ساتھ آپ نے ریڈیو ٹیون کیا ہوگا تو جی حکیم صاحب یہ بتائیے گا آج بات آپ کریں گے آج ہمارے سامعین کو بھی بتائیے گا کہ ایچ پائلوری یعنی معدے کا زخم کیا چیز ہے
1: دیکھیں اس کے مریض بھی میرے پاس کافی آئے ہیں اور میں نے یہاں ان کو دوائی بھی دی ہے
0: ٹھیک ہے
1: اور مجھے امید ہے انشاءاللہ کہ کیونکہ وہ آزمودہ تجربے میں ہے میرے اور بڑی دیر سے ہے
0: ٹھیک ہے
1: ہوتا اکثر ایسا ہے کہ لوگ آ کے اکثر کہتے ہیں کہ صاحب میدے میں جلن ہے گیس ہے کھٹی ڈکارے آتی ہیں
0: ٹھیک ہے
1: کھانا کھانے کے بعد پیٹ پھول جاتا ہے
0: ٹھیک ہے
1: شاید مجھے تذابیت ہے لیکن ہر بار تذابیت کی وجہ نہیں نہ ہوتی
0: ایسی بات ہے
1: بالکل اس کے لیے پھر تشخیص ہوتی ہے اس پہ ٹیسٹ بھی کروانا پڑ جاتا ہے
0: بالکل
1: تو ایچ پائلوری جو ہے یہ ایک کامن سا مرض ہو گیا ہے
0: ایسی بات ہے
1: خوراک کی وجہ سے تذابیت سے یہ معدے میں انفیکشن ہونا
0: ایسی بات
1: آنکھوں میں
0: ہاں جی ہاں جی
1: جب بیکٹیریا اس کا پھیلتا ہے تو وہ پھر تھوڑا سا نقصان کرتا ہے اکثر لوگ اس سے جب تک نہیں پتا چلتا جب تک وہ ٹیسٹ نہ کروائیں اور ان کو بالکل کوئی اس کی نشاندہی نہیں وہ صرف یہی کہ معدے میں تذابیت ہے لیکن جب معالج سے مشورہ کیا جاتا ہے تب پتہ چلتا ہے کہ ایسا بیکٹیریا ہے کہ جو نقصان دے رہا ہے جو معدے میں ہے اور ہم اس کو سمجھ نہیں سکتے جب تک ہم اس کی رپورٹ نہ کرا دیتے باقی وہ اندرونی جھلی کو جب متاثر کرے گا تو ورم بھی آئے گا درد بھی ہوگی اور کچھ افراد میں انفیکشن بھی ہوگا السر بھی بن جائے گا تو اسی وجہ سے اس کا جاننا اور مریض کو بھی اس سے آگاہی لینا کہ ہر معدے کو جو تکلیف ہے پیٹ کی اس کو یہ نہ جانے کہ یہ صرف تذابیت ہی ہے اپنا معالج سے مشورہ کرے اور لیبارٹری سے ایک ٹیسٹ کروا لے جو چھوٹا سا ٹیسٹ ہے اتنا مہنگا بھی نہیں ہے تو اس میں پھر اس کم از کم یہ پتہ چل جاتا ہے کہ اصل میں حقیقت ہے کیا
0: اصل میں
1: اب جو ہے کہ اس کی علامتیں بعض بندے کو نہیں محسوس ہوتی وہ بظاہر بالکل ٹھیک ٹھاک نظر آ رہا ہوتا ہے لیکن وہ रोजमर्रा के कामों में दिक्कत होगी,
0: ठीक है,
1: ठीक है, दर्द महसूस करेगा, थकावट महसूस करेगा और हो सकता है इन्फेक्शन भी बढ़ जाए, तो इसीलिए उसकी जो है उसको केयर करना जरूरी है। अब बाकी आ जाती हैं कि इसकी अलामतें बाद आदमी उससे भी ट्रेस कर लेते हैं अपने, कि जो मैदे का हमारा ऊपर का हिस्सा होता है,
0: हाँ जी,
1: इसमें दर्द भी होगी, जलन भी होगी, यानी आप पेट में बेआरामी सी, बेसुकूनी सी महसूस करोगे,
0: अफारा
1: भी हो सकता है, मतली हो सकती है और कभी कै वगैरह भी आ जाती है,
0: ऐसी बात है।
1: गैस तो लाजमी अमर है, और अगर थोड़ा सा भी कुछ खा लेगा तो पेट जो है वो उसका भर जाएगा, यानी उसे एहसास होगा कि बस अब मेरी भूख नहीं है, भूख उसकी जो है वो कम हो जाएगी,
0: ठीक है,
1: जाहिर है भूख में कमी होगी, लेकिन ये सारी जो है अलामतें, ये भी नहीं कहा जा सकता कि ये एच पैलोरी है, दूसरी कोई मर्ज भी हो सकती है, मैदे में तो जाबियत हो सकती है। अब उसके लिए यह है कि मुआलिज से मिलना, फिर वही कहा जाता है कि इसीलिए मुआलिज की बार बार कहा जाता है कि उससे मिले,
0: लाजमी
1: उससे तशखीस कराएं और इसके बाद जो है अपना डिसाइड करें,
0: ठीक है।
1: अगर वो अपना तजवीज करता है कि आपने जाकर लेबोरेटरी से टेस्ट करवाना है,
0: ठीक है,
1: तो आप टेस्ट करवाएं ताकि क्लियर हो सके। फिर बाद का एक ये भी बात आ जाती है कि अब ये है आंतों में इन्फेक्शन, जो बैक्टीरिया एच पिलोरी का, अब एक मैदे का है जिसे हम अल्सर कहते हैं, मैदे में जख्म बन जाता है,
0: ऐसी बात है बिल्कुल।
1: अब इसमें भी जो है कि इन दोनों का भी कुछ ताल्लुक बनता है, अब बार बार मैदे में दर्द होती है कुछ लोगों को, कुछ टेस्ट करवा लेते हैं तो वो पता चल जाता है कि अल्सर है या एच पिलोरी है, तो उसके मुताबिक उसका इलाज हो जाता है। और कभी कभी ये है कि महसूस नहीं भी होता, दर्द कुछ अर्से के लिए खत्म भी हो जाता है,
0: ठीक है,
1: लेकिन फिर अचानक दोबारा भी शुरू हो जाता है,
0: ठीक है।
1: बाकी दर्द की टेम्परेरी मेडिसिन लेना या कोई नुस्खा या कोई टोटका इस्तेमाल करना वो काफी नहीं है,
0: ठीक है।
1: असल वजह उसकी जानना बहुत जरूरी है, ताकि असल वजह को जानकर फिर उसका इलाज भी हो सके। अगर एच पिलोरी है तो उसका मुनासिब इलाज हो, अगर अल्सर है तो भी उसका मुनासिब इलाज हो, और फिर उस पर देखा जाए,
0: ठीक है।
1: बार दफा ये भी होता है कि एच पिलोरी का जो बैक्टीरिया है ये मुंतकिल भी हो जाता है,
0: ऐसी बात है बिल्कुल।
1: अब उसमें ये देखना है कि यार ये खानदानों में फैल सकता है, अब उसके लिए यह है कि खुराक और जो है पानी, ठीक है, तमाम जो है चीजें इनको भी, इन पे भी नजर रखी जाए,
0: ठीक हो गया।
1: सफाई का ख्याल तो बहुत जरूरी है, लाजमी है वो, उसमें यह है कि आप खाने से पहले अपने हाथ धो लें, जरूरी है, वॉशरूम के फारिग होने के बाद भी आपको हाथ धोने हैं, कोशिश करें कि साफ पानी हो, पीने के इस्तेमाल हो, साफ पानी ही नहाने में या दूसरे मामला में भी साफ
0: इस्तेमाल होना चाहिए।
1: फिर खुराक को भी मुनासिब तरीके से महफूज भी रखना है और खाने पीने में भी तवाजन रखना है,
0: ठीक है,
1: ठीक है ना। अब एक तो खाली ये नहीं है कि आप एच पिलोरी से या अल्सर से बचते हैं, और भी बहुत इन्फेक्शन हैं जिनसे फिर आपकी एहतियात जो है वो लाजमी हो जाती है और आप महफूज भी हो जाते हैं।
0: हाँ जी, हाँ जी, हाँ जी, हाँ जी।
1: अब एक शख्स ये ऐसा भी है कि जो कहे कि मैं गंदगी में रहता हूं या मैं सफाई पसंद नहीं हूं, तो क्या इसको एच पिलोरी हो सकता है? लेकिन ये भी तासुर गलत है।
0: हाँ जी, हाँ,
1: उसको एक तिब्बी इन्फेक्शन तो हो सकता है, उसका मैदा खराब हो सकता है, लेकिन आप देख लें, अब इसकी मिसाल हमारे सामने है कि डेरे वाले लोग जो ये कचरा वगैरह इकट्ठा करते हैं,
0: ऐसी बात,
1: तो अब ना उनकी कोई सफाई है, वो उसी में खाते पीते हैं रहते हैं, लेकिन उसके बावजूद भी उनको तकलीफ ऐसी नहीं होती,
0: ऐसी बात है बिल्कुल।
1: तो इसी तरह है कि आप अपने उसको एक नाम नहीं हम दे सकते कि अगर अलामतें हमें महसूस हो रही हैं तो हम कोशिश यही करें कि हम उसका टेस्ट करवा लें,
0: ठीक है।
1: अब बाद में यह आती है कि इसकी तशखीस कैसे होगी,
0: ऐसी बात,
1: वो मुआलिज के बगैर हो नहीं सकती, मुआलिज करेगा, अगर वो चाहेगा तो वो उसे टेस्ट लिख के देगा, और टेस्ट के जरिए भी हो सकती है, फिर पता चलता है कि आया क्या वजह क्या है, और इसमें एच पिलोरी का पॉजिटिव आ रहा है या नेगेटिव आ रहा है,
0: ठीक है,
1: या मैदे का अल्सर है, तो उसको उसके मुताबिक फिर उसकी इलाज जो है वो शुरू किया
0: जा सकता है,
1: ठीक है ना। अब ये भी जरूरी नहीं है कि आप कहें कि जो है जलन है, गैस है,
0: हाँ जी,
1: तो उसे कह दें हम कि यार एच पिलोरी है, तो और खुद से ही वो एंटीबायोटिक दवाई लेना शुरू कर दे,
0: बात है बिल्कुल,
1: वो भी गलत है। सबसे पहले कोशिश करें कि अपने मुआलिज से मिले, मुआलिज से तशखीस कराए और उसके बाद जो वो तजवीज करे वो ही इस्तेमाल करे, नुस्खा या टोटका या दवाई जो भी है, क्योंकि ये तो लाजमी है कि हर मैदे का दर्द जो है वो एच पिलोरी नहीं हो सकता, हर गैस भी वो एच पिलोरी में नहीं आएगी, हर सीने की जलन जो है वो भी एच पिलोरी में नहीं आएगी, हर बदहजमी है तो वो भी नहीं आएगी। इसके लिए उसका टेस्ट जरूरी है जो कि क्लियर करेगा कि पॉजिटिव या नेगेटिव, और फिर उसके मुताबिक उसका इलाज होगा
0: ठीक है।
1: और इसमें देसी में बेहतरीन चीजें हैं जो कि इस इलाज में बहुत कारगर भी हैं, मुफीद साबित हुई हैं। उसमें अजवाइन है, जीरा है, सौंफ है, राल सफेद है, गोंद कीकर है, मलट्ठी है, ये ऐसी चीजें हैं कि जो इसके जख्म को ठीक करती हैं,
0: ठीक है,
1: दर्द को खत्म करती हैं, जलन को खत्म करती हैं, और उसके साथ साथ जो वर्म है, सोज है, उसको भी खत्म करती हैं। हाँ, इसमें ये एहतियात जरूर है कि अगर आपका टेस्ट पॉजिटिव आ जाता है तो फिर आपको कुछ अरसे के लिए जरा मिर्च मसाले यानी सालन वगैरह से थोड़ा सा परहेज करना पड़ेगा,
0: ठीक है।
1: आपको बिल्कुल नरम गिजा की तरफ आना है, जैसे खिचड़ी है, दलिया है, दूध है, आप इससे इस्तेमाल कर सकते हैं, लेकिन आप कोशिश करें कि कम से कम 15 से 20 दिन आप रोटी वगैरह इस्तेमाल ना करें
0: ठीक है।
1: उसके बाद यह है कि आप हल्के मिकदार में ले सकते हैं। बाकी अगर आप इलाज करते हैं, डॉक्टर तजवीज करता भी है और आपने इलाज शुरू करा, तो फिर उसको आप दरमियान में ना छोड़ें,
0: चाहे जो भी इलाज
1: देखें, हाँ कोई भी इलाज है, असूल तो यही है कि आप इलाज को जारी रखें। देखिए, तिब का एक असूल था, उस्ताद हमारे कहा करते थे कि आप कम से कम, देसी दवाई भी है तो आप उसे कम से कम 2 हफ्ते या 15 दिन इस्तेमाल करें, अगर वो 15 दिन में भी आपको रिजल्ट नहीं दे रही तो फिर आप अपना मुआलिज तब्दील कर ले,
0: ठीक है।
1: लेकिन अगर आपको 10 दिन में 15 दिन में उसका रिजल्ट आ रहा है, वो स्लो है, लेकिन आप उसको रोके नहीं,
0: ठीक
1: है, जारी रखें, क्योंकि मर्ज आता घोड़े की रफ्तार से ही है,
0: ऐसी बात है,
1: लेकिन जब जाएगा तो वो दूध की रफ्तार से जाएगा।
0: अच्छा साहब, इस बात पर मेरा एक सवाल है आपसे कि हमने सुना है
1: जी
0: कि जो देसी तरीका इलाज है
1: जी
0: ये आराम आराम से काम करते हैं, ये बात तो चलो अपनी जगह पर है, हर बंदे का अपना एक तरीकेकार होता है, हर बंदे का अपना बॉडी टेम्परेचर होता है, अपना बंदे का मिजाज होता है,
1: सही है।
0: अब एक बंदा है, उसकी बीमारी है 20 साल पुरानी
1: जी,
0: और वो कहता है कि मेरी जो बीमारी है वो 1 हफ्ते की दवाई से खत्म हो जाए, तो ऐसा तो मुमकिन है, आप ये बताइएगा जरा।
1: नहीं, ऐसा मुमकिन नहीं है। देखिए, मैंने वही कहा ना कि मर्ज बहुत स्पीड से आते हैं लेकिन जाते वो बहुत स्लो हैं, और कुछ मर्ज ऐसे हैं कि जो महीनों पे मुहित हो जाते
0: ऐसी
1: हैं,
0: बात है बिल्कुल।
1: कुछ मर्ज ऐसे हैं कि जो चंद दिनों में भी क्लियर हो जाते हैं,
0: बिल्कुल ऐसी बात।
1: लेकिन थोड़ा सा एक ये जो तिब का है या जो यूनानी या देसी इलाज है, इसमें एक चीज बड़ी अहम है और लाजिम है, और वो है तहम्मुल और बर्दाश्त।
0: तहम्मुल और बर्दाश्त,
1: कि आप तहम्मुल रखें, बर्दाश्त करें और उसको टाइम दें,
0: ठीक है,
1: अपने मर्ज पे, अपनी अद्वियात पे, जो मुआलिज आपको बता रहा है उसकी हदायत पे आप फोकस करें, तो इंशाल्लाह बाकी कर्म अल्लाह पाक ने करना होता है, दवाइयों में शिफा अल्लाह ने डालनी है, और जब टाइम आएगा इंशाल्लाह बहुत जल्द वो मर्ज खुद ब खुद रफा भी हो जाता है।
0: ऐसी बात है बिल्कुल।
1: लेकिन कोशिश यही करें कि आप अपनी तरफ से मुकम्मल एहतियात रखें, मुकम्मल कोशिश करें कि ये ना करें कि मेरा इलाज बस हो गया है, मैं अब महसूस कर रहा हूं, अब मैंने छोड़ देता हूं इसे, ऐसा ना करें। जब तक आप मुआलिज से मिलेंगे नहीं, वो आपको हिदायतें ना दे, उस टाइम तक आप इसको ना छोड़ें,
0: चलें
1: इसको मुकम्मल करें। और बाकी रहा कि ये ऐसा मर्ज नहीं है, कुछ लोग डराते हैं कि जी मैदे में इन्फेक्शन हो गया और ये आगे बढ़ेगा और ये कैंसर की तरफ चला जाएगा पेट के, तो उसमें देखें किसी हद तक सदाकत भी है, लेकिन इतना ज्यादा ना डराएं کہ وہ بیچارہ لا علاج ہی سمجھ لے, ایسا نہیں ہے. اس کا علاج قدرت نے رکھا ہے اور جڑی بوٹیوں میں بہترین اس کا علاج ہے جو مہندی کی تیزابیت کو ختم کرتا ہے, جلن کو ختم کرتا ہے, زخموں کو ٹھیک کرتا ہے. تو اس سے بہتر میں نہیں سمجھتا کہ کوئی اور دوائی ہوگی جو مریض کو جلدی سے جلدی ریکور ہونے میں مدد بھی کرے گی. ہاں یہ ضرور ہے کہ وہ تھوڑا سا ٹائم مانگے گی, تھوڑا احتیاط اور تھوڑا خوراک کا. تو باقی اگر آپ اپنے میں جیسے کچھ ہے اسے اگر آپ محسوس کرتے ہیں, بعض بندے اپنے آپ کو نوٹ کرتے ہیں, حساس ہوتے ہیں, تو اگر وہ دیکھ رہے ہیں کہ یار بلا وجہ میرا وزن کم ہوئے جا رہا ہے یا مسلسل کبھی شدید کبھی ہلکا, اوپر پیٹ کے اوپری حصے میں درد ہو رہا ہے یا مجھے بار بار وامٹنگ کی کیفیت ہو رہی ہے, اور بعض اوقات ایسا ہوا کہ خون بھی آ گیا الٹی کے رستے, تو پھر یہ ہے کہ آپ فوری طور پر معالج سے اپنی تشخیص کرائیں, کیونکہ ہو سکتا ہے کہ آپ کے معدے میں انفیکشن ہے.
0: ٹھیک ہے,
1: اور آپ اس کو اتنا یعنی لائٹ لے رہے ہیں کہ یار یہ تیزابیت کی وجہ سے ہے یا اس وجہ سے, تو یہ پھر صحیح نہیں ہے. باقی کھانے کا جہاں تک ہے, اس میں آپ پہلی تو بات ہے کہ اس میں آپ بالکل لائٹ قسم کی خوراک لیتے ہیں, اس میں سبزیاں وہ بھی ہوں گی تو وہ گھیا وغیرہ اور بالکل اس میں کہہ لیں کہ اس کا سوپ بنا ہوا جیسے,
0: سادہ سادہ.
1: باقی روٹی جو ہے وہ تقریباً بند ہوتی ہے اور فروٹ بھی بند ہوتا ہے, چائے وغیرہ بھی تقریباً بند رہتی ہے. آپ دودھ میں آپ دودھ سے چیز کھا سکتے ہیں, اس سے یہ ہے کہ جلدی بہتر ریکور ہو سکے کوئی تیزابیت یا کوئی مرچیں یا کوئی زخموں کو اور نقصان نہ ہو.
0: ایسی بات,
1: مریض بہتری محسوس کرے. باقی جو ہے آپ لے سکتے ہیں, اس میں شہد لے سکتے ہیں تھوڑی مقدار میں, کلونجی کا آپ استعمال کر سکتے ہیں, اور بے شمار ایسی ہیں کہ آپ چیزیں کہ اس سے آپ استفادہ بھی کر سکتے ہیں, اور گھریلو چیزوں سے آپ اس کو کنٹرول بھی کر سکتے ہیں. لیکن بات وہی ہے کہ اپنے طور پہ فی الحال استعمال کرنا وہ ٹھیک نہیں ہوتا. معالج کا مشورہ بہت ضروری ہے, معالج آپ کو بتائے گا کہ آپ اس میں کیا اسے کیا استعمال کر سکتے ہیں,
0: ٹھیک ہے,
1: اور اس کا آپ کو رزلٹ کیا ملے گا.
0: ایسی بات ہے,
1: تو پھر اس میں آپ انشاءاللہ اس کو کنٹرول بھی کر سکتے ہیں, بلکہ اس کو دوبارہ جو ہے وہ آپ کی رپورٹ جو ہے وہ نیگیٹو بھی ہو سکتی ہے, لیکن تھوڑا سا ٹائم دینا پڑے گا اور تھوڑی خوراک پہ مینج کرنا پڑے گا تھوڑا,
0: بالکل
1: کیونکہ پھر جا کے آپ اس کو کنٹرول کر سکتے ہیں. باقی یہ مرض اتنا شدید نہیں ہے,
0: ٹھیک ہے,
1: اور جہاں تک میرے پاس ہے تو میرے پاس اس کے یہاں پر ٹانک میں کافی مریض اس کے آئے ہیں ایچ پی لوڑی کے آئے, وہ بچارے یہی ہے کہ میرے پیٹ میں درد ہے, تیزابیت ہے اور میں جلن ہے اور یہ.
0: اچھا حکیم صاحب, اکثر بچوں کو یہ مسئلہ ہوتا ہے کہ میرے پیٹ میں درد ہے, تو بچوں کو بھی یہی مسئلہ ہو سکتا ہے؟
1: وہ ہو بھی سکتا ہے, لیکن بچوں کا معاملہ تھوڑا سا ذرا مختلف بھی ہو سکتا ہے,
0: ٹھیک ہے,
1: لیکن بعض دفعہ ایسا بھی ہوتا ہے کیونکہ بچے بازاری چیزیں زیادہ کھاتے ہیں, اس کی وجہ سے بھی ایسا ہو جاتا ہے کہ انفیکشن تو ہو سکتا ہے. لیکن سب سے بہتر جو اس کا حل ہے وہ یہی ہے کہ آپ معالج سے ملیں, اس سے مشورہ لیں, اگر وہ کہتا ہے تو آپ ایک چھوٹا سا اپنا ٹیسٹ کروائیں, اور اس میں پھر یہ ہے کہ جب سامنے آ جاتی ہے چیز کہ یہ بیکٹیریا ہے پازیٹو ہے, تو پھر اس کا علاج کریں, پھر کھانے پینے میں تھوڑی احتیاط رکھیں, اور جس طرح میں نے کہا اس میں آپ دیسی چیزوں سے لے سکتے ہیں, بعض لوگ گھر میں بھی تیار کر سکتے ہیں, اس میں ملٹھی ہے, اجوائن ہے, زیرہ ہے اور سونف ہے,
0: ٹھیک ہے,
1: اور دوسرا آپ رال سفید ہے اور آمبا ہلدی ہے, گوند کیکر ہے, یہ چیزیں فارمولا آپ اگر استعمال کرتے ہیں تو اس سے یہ ہے کہ اس میں جلن نہیں ہوگی, درد نہیں ہوگی, آپ اس کو بہتر طور پہ اور جلدی ریکور کر سکتے ہیں,
0: ٹھیک ہے.
1: تو باقی معالج پھر جس طرح ہے وہ آپ کو جو ہدایت کرتا ہے آپ نے اس کے مطابق چلنا ہوتا ہے تو آپ مرض کو جلدی ریکور کر لیتے ہیں اس پہ, بلکہ مرض آپ پہ حاوی نہیں ہوتا,
0: ٹھیک ہے,
1: آپ مرض پہ حاوی ہو جاتے ہیں.
0: حکیم صاحب یہ بتائیے گا کہ جو ایچ پائلوری ہے یہ دیسی طریقہ علاج سے مکمل طور پر ختم ہو سکتا ہے؟
1: بالکل ہو جاتا ہے, اور اس کی کئی مثالیں ہیں. آپ بالکل اس کو آپ ٹیسٹ کروائیں, اور اگر وہ پازیٹو آتا ہے

0: आप उसका देसी तरीके से इलाज करें, सिर्फ आप अपने आप को ज्यादा नहीं 20 से 30 दिन आपने लेने हैं, इसके बाद आप किसी भी अच्छी लेबोरेटरी से दोबारा जाकर फिर टेस्ट करवा लें,
1: ठीक है,
0: वो आपको नेगेटिव ही रिपोर्ट देगा। दूसरा यह है कि आदमी या मरीज जो भी है, चाहे वो मेल है चाहे फीमेल है, लेकिन वो खुद महसूस करेगा कि मेरे पेट में अब वो तनाव नहीं है, वो टाइटनेस नहीं है, वो जलन नहीं है, वो दर्द नहीं है, या मैं कोई भी चीज खाता हूं तो मुझे तकलीफ होती है, वो चीज नहीं है।
1: हाँ,
0: ये जरूर है कि बस उसे थोड़ा सा खाने पीने में एहतियात रखनी पड़ती है, परहेज को लाजमी रखना पड़ता है।
1: हाँ,
0: तो इंशाल्लाह उसका टेस्ट जो है वो रिपोर्ट जो आएगी वो मुस्बत आएगी।
1: हाँ जी, सो बिल्कुल खवातीन हज़रात, आप वाबस्ता हैं रेडियो अमन के साथ और सेहत का पैगाम आप समाअत फरमा रहे हैं, जो कि अलशिफा दवाखाने के खसूसी तआवुन से आपकी खिदमत में पेश किया जा रहा है। बिल्कुल खवातीन हज़रात, बिल्कुल लाइव और बराह रास्त आपकी खिदमत में आपका मेजबान और हकीम साहब हाजिर हैं। सामईन इकराम, सेहत का पैगाम जो कि अलशिफा दवाखाना के खसूसी ताउन से आपकी खिदमत में पेश किया जा रहा है। तो बिल्कुल हकीम साहब ने बात की एच पाइलोरी पर, यानी कि मैदे के जख्म के बारे में। सो बड़े अच्छे तरीके से हकीम साहब ने आपको समझाया, उम्मीद है कि आपको समझ भी आई होगी। सो जनाब, अगर आपको भी मैदे का जख्म का मसला है, एच पाइलोरी का मसला है, तो आज ही तशरीफ लाएं अलशिफा दवाखाना, शवाल मार्केट नज़्द, ट्रैफिक प्वाइंट टांक सिटी। बिल्कुल खवातीन हज़रात, इंशाल्लाह आज की तरह कल भी हकीम सैयद मशकूर अहमद शाह साहब अपनी क्लिनिक पर मौजूद होंगे, यानी कि अलशिफा दवाखाना में, अलशिफा दवाखाना, शवाल मार्केट नज़्द, ट्रैफिक प्वाइंट टांक सिटी। सो बिल्कुल जनाब, टॉपिक का जो आज का मौजू था वो मुकम्मल हो चुका है। सो अगर आपको कोई भी सेहत के हवाले से सवाल है, आप हमारे मौजूद हकीम साहब से बात करना चाहते हैं लाइव कॉल के जरिए, एसएमएस के जरिए, तो नंबर नोट फरमाइए और आप हमें कॉल कर सकते हैं 0319-55-23-404 पर, 0319-55-23-404 पर। इसके अलावा 0963-511-488 पर भी आप कॉल कर सकते हैं, 0963-511-488 पर आप कॉल कर सकते हैं और हकीम सैयद मशकूर अहमद शाह साहब से कोई मशवरा लेना चाहते हैं, कोई टोटका पूछना चाहते हैं, तो बिल्कुल आप कॉल कर सकते हैं। सो बिल्कुल एक मैसेज है हकीम साहब, कहते हैं कि अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, आपको सलाम, हकीम साहब को भी सलाम। मैं लास्ट नाइट, मैं कहते हैं कि मैं लेट नाइट सोती हूँ क्योंकि स्टडी कर रही हूँ, फिर सुबह मेरे सर में चक्कर होता आते हैं, उम्र 20 है और हेल्थ भी ठीक है, आई एम सोबिया। साबिया पूछ रहे हैं, सोबिया पूछ रहे हैं जी। हकीम साहब बहन को बताइएगा जरा।
0: देखें, अब जाहिर बात है स्टडी करते हैं, और दूसरा यह है कि बाज अवकात ऐसा भी होता है कि जहन पे दबाव भी होता है,
1: ऐसी बात,
0: फिर लेट नाइट जाहिर जिसम हमारा आराम भी मांगता है, तो अब देखना यह है कि इनको कहीं पट्ठों की कमजोरी वगैरह तो नहीं हो रही
1: है,
0: और बाज अवकात ये होता है कि दिमागी कमजोरी की वजह से, बाज दफा नजर की कमजोरी की वजह से ऐसी चीजें सामने आ जाती हैं। ये बहन हमारी इस तरह कर सकते हैं कि ये प्रोग्राम खत्म होने के बाद भी अगर ये कॉल पे बात करें या मैसेज कर दें, तो उससे यह है कि फिर इनसे तफसील से इस मसले पे बात
1: आते हैं, या बड़ा हिरासत क्लिनिक पर आ
0: तो क्लिनिक पे आ जाते हैं, वो तो सबसे अच्छी बात है ना।
1: ऐसी बात,
0: पेशेंट सामने होता है तो उसकी फिर मुकम्मल जो है वो एक सामने आपके मौजूद है, आप उसकी फेस रीडिंग करते हैं, आप उससे सवाल जवाब करते हैं, उसकी नब्ज देखते हैं, तो तशखीस करने में बहुत आसानी हो जाती है।
1: चलें ठीक है। सो बिल्कुल जी, जिस बहन ने भी मैसेज किया था, तो मेरी बहना बेहतर यही है कि आप हकीम साहब से क्लिनिक पर आके अपने भाई के साथ, अम्मी के साथ आएं, और आपको जो मसला है इंशाल्लाह इसका इलाज बेहतरीन मौजूद है अलशिफा दवाखाना पर। कोशिश करें आप अपनी अम्मी के साथ, अबू के साथ, भाई के साथ आएं, अलशिफा दवाखाना, शवाल मार्केट नस, ट्रैफिक प्वाइंट टांग सिटी। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। सो जी, आपकी कॉल भी ड्राप हो चुकी है। लेडीज एंड जेंटलमैन, आपकी कॉल्स और एसएमएस हमें मौसूल हो रहे हैं 0319-55-23-404, 0963-511-488 पर भी कॉल कर सकते हैं। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम।
2: वालेकुम
1: सलाम जी, कौन और कहां से बात कर रही हैं? जी मेरी बहन, क्या पूछना चाहेंगी हकीम साहब से आप?
2: जी हकीम साहब से بتاتی ہوں کہ میرا بھائی ہے 10-12 سال عمر ہے اس کی,
1: ٹھیک ہے,
2: بہت کمزور ہے,
1: اب بہت کمزور ہے, ٹھیک ہے. یہ بتائیں کھانا وغیرہ کھاتا ہے یا نہیں کھاتا ہے؟
2: ہاں بہت سب کچھ کھاتا ہے.
1: چلیں ٹھیک ہے, میری بہن ریڈیو آپ سنتی رہے ہیں, حکیم صاحب سے مشورہ لیتے ہیں اس کے بارے میں. ٹھیک ہے, اللہ حافظ. جی حکیم صاحب, بہن ہتالہ سے پوچھ رہی ہیں, ان کا بھائی ہے 12 سال عمر ہے اور بہت کمزور ہے, کہتی ہیں کہ کھاتا پیتا بھی ٹھیک ٹھاک ہے.
0: دیکھیں کھاتا پیتا ٹھیک ٹھاک ہے, لیکن یہ بھی تو ہو سکتا نا کہ جو اس کے پیٹ میں مہمان ہیں,
1: ہاں
0: اس کا کھانا وہ کھا جاتی ہوں. میرا مراد ہے کہ اس کے پیٹ میں کیڑے ہو سکتے ہیں,
1: مہمان ہے پیٹ.
0: تو اب ظاہر بات ہے کہ جو وہ کھاتا ہے اس کا کھانا وہ کھا لیتے ہیں,
1: ہاں
0: وہ موٹے تازے ہو رہے ہوں گے اور یہ بےچارا کمزور پڑ رہا ہے. یہ ہے کہ آپ سب سے پہلے اس کو اگر ہو سکے تو دوا خانے پہ یہ اگر آتا ہے تو پھر میں اس کو دیکھ کے اور اس کو پہلے اس کے پیٹ کے کیڑوں کی ہی دوائی دی جاتی
1: ہے بات,
0: اور یہ بھی پتا چل جائے گا کہ خون کی کمی ہے یا اور وجہ ہے جس کی وجہ سے
1: پتا چل سکتا ہے جب نظری بدنی معائنہ ہوتا ہے.
0: اب اس میں یہ ہے کہ پیشنٹ آ جائے تو بہتر ہے, اور اگر یہ چاہیں تو یہ اپنے طور پہ بھی اگر اس کی تصدیق کرنا چاہیں کہ یار اگر اس کے پیٹ میں کیڑے تو نہیں ہے,
1: ٹھیک
0: ہے, تو یہ خود بھی ٹرائی کر سکتے ہیں. ہمدرد کی ایک دوا آتی ہے کرمار کے نام سے,
1: کرمار
0: ٹھیک ہے, اب پاؤڈر ہوگا سفید سے رنگ کا دانوں دار,
1: ٹھیک ہے,
0: اب وہ تقریباً 100 روپے کی بوٹل ہے. وہ آپ نے اس کو تقریباً 12 سال اگر بچے کی عمر ہے تو آپ نے اس کو 2 حصوں میں تقسیم کرنا ہے,
1: ٹھیک ہے,
0: ہاف جو ہے آپ نے 1 رات دینا ہے دودھ کے ساتھ,
1: ٹھیک ہے,
0: ہاف جو ہے سیکنڈ نائٹ کو دودھ کے ساتھ دینا ہے, لیکن اس سے پہلے آپ نے اسے کچھ جلیبی کوئی تھوڑا سا میٹھا
1: میٹھا اس کو دے دینا,
0: میٹھا کھلانا ہے. اس کے بعد آپ نے نیم گرم دودھ جو کہ میٹھا ہو اس کے ساتھ آپ وہ پاؤڈر پہلے ڈالے گا پھکی کی طرح منہ میں,
1: ٹھیک ہو گیا,
0: اور بعد میں وہ دودھ پی لے. تو صبح جس ٹائم وہ جائے گا اپنے باتھ روم میں تو انشاءاللہ جب اس کی سٹول پاس ہوگا وہیں سے ثابت ہو جائے گا کہ اس کے پیٹ میں کیڑے ہیں.
1: اگر کیڑے نہ ہو یا کیڑے اس سے بھی حل نہ ہو اسے مسئلہ, تو آپ کو کلینک پر
0: پھر وہ آپ کو کلینک پہ آنا پڑے گا. بعض دفعہ ایسا بھی ہوتا ہے کہ کیڑے نکل جاتے ہیں, بعض دفعہ کیڑے بڑے, بعض کا تو ایسے بھی مریض آئے ہیں جن کے پیٹ میں یہ تقریباً ان کی لمبائی جو ہے وہ 4-5 فٹ کی
1: بھی
0: اتنی بڑھ جاتے ہیں اندر اور پھر بہت مشکل ہوتی ہے.
1: اچھا تو اس کا مطلب یہ ہے کہ یہ جو بہن کہہ رہی تھی ان کا بھائی ہے, بہتر یہ ہے کہ یہ الشفا دواخانہ شوال مارکیٹ ٹانک میں ایک مرتبہ چکر لگا لیں, بہتر یہ
0: آتے ہیں تو ظاہر بات ہے بچے کو تفصیل سے دیکھا جائے گا, اس کا معائنہ کر کے اور پھر اس کے لیے جو بھی تجویز ہوا وہ اس کو اس کا رزلٹ انشاءاللہ دے گا.
1: چلیں ٹھیک ہے, السلام علیکم. السلام علیکم.
2: وعلیکم السلام جناب.
1: کی حال ہیں؟ ٹھیک ٹھاک ہوتے
2: ہیں؟ آواز آندی پئی؟
1: بالکل جی آندی پئی. کون جی کتھوں گال کریندے پئے؟
2: جی مشتاق ٹاؤن کی جلے لبیا.
1: جی حاجی صاحب کیویں حال ہیں؟ ٹھیک ٹھاک ہوتے ہوئے تبھی اسی ٹھیک ہے تہاڈی؟
2: الحمدللہ اللہ دے بہت احسان ہے. پر صاحب کو نہیں پتہ کرنا ہے.
1: ہاں جی
2: میں نے تو ساری دیوار بیٹھے کا کام ہوں, میں سائیکل بھی چلے میں ٹوٹا پھرتا وہاں,
1: ٹھیک ہے,
2: لیکن نہ سلطن جی پیٹ بھائی سے یہ لڑک دے والا
1: ہے. یہ لڑک دے والا جی کم کی رکھ رہے ہیں تو ساں حاجی صاحب سال ہے پی پیٹ پر لڑک دے والا ہے. ٹھیک ہے حاجی صاحب, بہتر تو یہ ہو سی حکیم سے بنے تو کوئی مشورہ دے سن جو جرا تر پیٹ لڑک دا پی ہے اس دا علاج واسطے تساں شوال مارکیٹ تے ڈٹھی ہو سی ٹانگ دے وچ, ٹھیک ہے جی. شوال مارکیٹ دے اندر آخر دوتے حکیم سے بنے موجود ہونے فجر لے 8:00 تے دیگر 4 بجے تک, ٹھیک ہے, بالکل جی. اللہ لیسن ہی صحیح جی تو کو دے رہے نا ڈیفینیشن ہی کر کے دے سن, ٹھیک ہے جی. اندر گال ہی کرنے مشورہ کرنے حکیم صاحب نال تے بہتر ہے تو علاج دے طرف آؤ, ٹھیک ہے جی. مزید ریڈیو سن دے رہو تو سن جی حکیم صاحب پیٹ کا لٹکنا درزی بھائی ہیں ہمارے حاجی صاحب پوچھ رہے ہیں, سو کیا مشورہ دیں گے؟
0: بعض دفعہ ایسا ہوتا ہے کہ کام ان کا زیادہ بیٹھنے کا ہے اور بعض دفعہ یہ ہوتا ہے کہ ہمارا کھانے کا شیڈول بڑا خراب ہوتا
1: ایسی
0: ہے
1: بات,
0: یعنی ہم نے کام کو دیکھنا ہوتا ہے, کھایا پیا وہیں بیٹھ گئے پھر دوبارہ. کچھ وجوہات تو یہ بھی ہو جاتی ہیں,
1: ٹھیک ہے,
0: کچھ وجوہات یہ ہوتی ہیں کہ پیٹ میں فالتو چربی بننا شروع ہو جاتی ہے, اس سے بھی یہ چیز پیدا ہو جاتی ہے, لیکن اس کے لیے
3: زوانا بیا سوچونو کې ناست یې خدای دې خیر کړي.
4: رفی جانی زړه مې خفاوي غواړم چې یوازې ناستوم د ژوند نه مې زړه تور شوی ډېر پریشانه یم.
3: اوهو پریشانه کېږي ولې؟ دا خو د ټینشن ډیپریشن او انزایټی علامات دي.
4: رفی جانی داسې شوی
3: خوراک نه کول، ځان سره چغې وخل، ځان سره جړاګانې کول، په نه خبره باندې غوسه کول، وجود کې دردونه راتلل، رنگ ژړېدل، دا ټولې بیماریانې د ټینشن ډیپریشن او انزایټی نه کېږي.
4: نو دا علاج به چرته کوو او پته راکا.
3: الشفا دوہانا سوال مارکیٹ ناس ٹریفک پوائنٹ ٹانگ سٹی رابطہ نمبر 0319 55 23 404